0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ुबिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर हैं। सामने नाज़रीन, आज मौसम इतना अच्छा नहीं है, बारिश भी हल्की हल्की बूंदाबांदी लगी रही, सारा दिन लगी रही, धूप भी निकलती रही। सियासत की तरह ये मौसम हर वक्त आँख में चोली खेलता रहता है। और अभी शाह साहब आपको खबरें देंगे, जल्जला भी है, इसकी बड़ी धूम है। शाह साहब ने खबरें ब्रेक करते हैं, बताते हैं। मस्जिद में भी बताया कि बच्चे बता रहे थे कि हम गिरने लगे थे। तो शाह साहब, एक बार फिर आपको खुशामदीद कहते हैं, क्या खबरें लाए हैं?
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजा फूर साहब, आपको, आपकी टीम को, आपके जितने लिसनर नाज़रीन हैं सबको। अमूमन डेनमार्क में कभी कभी जलजले आते हैं, लेकिन वो कोपनहेगन से बाहर और रॉसकिल्डे या यूलैंड में कभी कभी, लेकिन वो इतने ज्यादा बड़ा जलजला कभी नहीं हुआ। लेकिन इस दफा सुलह जो है वो हदफ बना है, और सुलह के अंदर जो कोपनहेगन से 30 किलोमीटर के फासले पे है, यहाँ पे उन्होंने बताया कि यहाँ पे जलजला आया है, लेकिन जलजला इतना तेज था कि ये 3.9 स्केल के ऊपर, और बाज बता रहे हैं कि ये 4 से थोड़ा सा ऊपर था। और ये पूरे 2:14 पे और 35 सेकंड पे आया ये जलजला। और ये जलजले की लहर जो है ये सिर्फ यहाँ ही पे नहीं आई, ये शुरू हुई है बकायदा शुरू हुई है अपना ईस्टर्न टर्की से शुरू हुई है, और वहां से ये 1:58:33 से ये लहर शुरू हुई है, फिर ये 14 मुल्क के अंदर गई है, यानी कि चीन से भी अलास्का तक, और आखिर में ये टर्की और सीरिया के बॉर्डर पे जाके 3.0 स्केल के ऊपर जाके वहां पे खत्म हुई है। लेकिन पहली दफा देखा है कि यहाँ पे अल्बसोन में जहाँ हम रिहाइश पे हैं, पूरे लोग जो हैं वो डैनिश भी भाग कर बाहर आ गए, और इससे जो है वो साफ पता लगता है कि यहाँ पे जो जिस तरीके से पाकिस्तान में जलजला आता था, लेकिन यहाँ पे 55 साल 56 साल हो गए रहते इस मुल्क के अंदर, तो कभी इस तरह के झटके जो है जलजले के वो कभी भी महसूस नहीं हुए। लेकिन इस दफा तो इस तरह लगा कि एक जो एक ही झटका आया है और उसने हिला के रख दिया है। लेकिन अभी भी डेनिश साइंटिस्ट और रिसर्चर जो है वो ये कह रहे हैं कि ये एक म्यूस्टिक, ये एक अजब सा किस्म का ये धमाका हुआ है, एक अजब किस्म का ये जलजला आया है, तो ये इसकी वजूहात को वो जानने की कोशिश कर रहे हैं। लेकिन बेशुमार लोगों ने जो है वो टेलीफोन किए हैं, क्योंकि आपको पता है कि डैनिश लोग जो है वो तो घबरा जाते हैं ऐसी कोई बात हो, तो उन्होंने कहा, कईयों ने कहा कि हमारे घरों की छतों में और दीवारों में जो है वो लकीरें पड़ गई हैं, और ये काफी था, लेकिन अल्लाह की रहमत हुई है कि ये एक ही झटका था, और
1: अल्लाह का शुक्र है कोई जानी नुकसान नहीं हुआ।
2: जी बिल्कुल नहीं हुआ, और इसके ऊपर कोई माली भी नुकसान अभी तक सामने जाहिर नहीं हुआ, लेकिन जो यहाँ के हमारी अदारे हैं उन्होंने रिक्वेस्ट की है लोगों से कि आप बिल्कुल ना घबराएं, और आप अपने अपने घरों में रहें या जहाँ पे भी हैं, और हमें अगर बहुत ज्यादा कोई एमरजेंसी है तो हमें कॉल करें, तो वैसे घबराने की जरूरत नहीं है।
1: चलें, शाह साहब अल्लाह ताला हिफ्ज़ो अमान में रखे। तो शाह साहब, ये जो सियासी जलजले आ रहे हैं, अभी तक हुकूमती जलजले आ रहे हैं, अभी तक मुख्तलिफ पार्टियों के जलजले आ रहे हैं, अभी तक ये जलजले छोटे छोटे शाख रुकते ही नहीं है।
2: यहाँ पे तो आपको पता है कि डेनमार्क के अंदर जो अब नया तरीकी जलजला आ रहा है वो ये है कि ये कोशिश कर रहे हैं कि सोशल डेमोक्रेट और जो है ये दूसरे मिलके तो अपनी हुकूमत बनाए, लेकिन क्योंकि अभी गेंद जो है वो वेंसला के पास है, और वो कोंगली سے ہم کہتے ہیں کہ جو ہمارے یہاں کی حکومت بادشاہی ہے, بادشاہ ہمارا جو ہے اس نے اختیار دیا ہوا ہے ان کو وینسا والے کو کہ بھائی آپ کوشش کریں اپنے ساتھ کسی کو ملائیں. لیکن وہاں پہ لاسٹ لیو کے راس موسن جو ہے وہ وہاں پہ بھی وہ جو ہے ان کے ساتھ بھی وہ اخلاق نہیں مل رہا. لیکن
1: ان کی کوشش کون ہے
2: یہ جو ہمارے اس وقت کے قائم مقام وزیر خارجہ ہیں اور یہ ماڈریٹ جو جو پارٹی ہے اس کا ہیڈ ہے یہ. اور
1: کسی ایک طرف کیوں نہیں جاتے,
2: بس اس کو چاہیے کہ سب سے زیادہ میں ہوں اور میں ہی کسی نہ کسی طرح وزیر اعظم بنوں اور ان کے اس کے اندر اور جو میٹر فیزکس ہیں ان کے اندر اصل میں مقابلہ چل رہا ہے اور نہ یہ اس سائڈ پہ جا رہا ہے اور نہ یہ اس سائڈ کو مان رہا ہے. تو اب یہ جو وینسا والے ہیں یہ کہہ رہے ہیں جی کہ ہم چھوٹی سے چھوٹی بھی حکومت بنا لے تو ہم اس کو لے کے چلیں گے. لیکن دوسری طرف جو سوشل ڈیموکریٹ ہے انہوں نے بھی کہہ دیا ہے کہ ہم ریڈیکل وینسا کو لے کے ساتھ تو ایسا کو لے کے تو ہم حکومت بنا لیں گے اور ہم آگے جائیں گے. لیکن جو تجزیہ نگار ہیں یہاں کے اگر وہ کہتے ہیں کہ یہی صورتحال رہی تو پھر ہمیں نئے الیکشن کی طرف جانا پڑ جائے گا کیونکہ جو بلو بلاک ہے وہ اس کو لاسٹ لوکوں کو پسند نہیں کر رہے اور اسی طریقے سے سوشل ڈیموکریٹس وغیرہ جو ہے ان کے بھی لاسٹ لوکوں سے پرابلم ہے. اور یہ جو ہے 14 سیٹیں لے کے اور یہ کوشش کر رہا ہے کہ بھائی کسی نہ کسی طریقے سے بائی اینڈ سیل کر کے تو میں حکومت میں ایک اچھی پوزیشن بنا لوں یا میں خود جو ہے وہ وزیر اعظم بن جاؤں.
1: تو شاہ صاحب لوگ تیاریاں نہیں کرتے, لوگ جو ہے تیاری کر کے نہیں آتے. تو شاہ صاحب آپ نے دیکھا کہ آپ لوکل ایک تنظیم کے بانی ہیں, بڑا عرصہ آپ نے اس کو دیکھا اور دیکھ بھی رہے ہیں, ایڈوائز بھی کر رہے ہیں, تو آپ کی جماعت میں لوگ جو ہے وہ تیاری کر کے نہیں آتے ڈیبیٹ میں؟
2: جی میں بالکل آپ نے صحیح فرمایا, لیکن میرا کیونکہ اس جماعت سے صرف ایک تعلق رہ گیا وہ یہ کہ میں بھی مسلم لیگی ہوں اور وہ بھی مسلم لیگی ہیں, اس کے علاوہ میرا کوئی تعلق نہیں. اور کیونکہ میں اس جماعت میں 1970 سے چلا آ رہا ہوں تو اب کیونکہ صرف ایز اے کارکن ہوں میں اور جو کچھ بھی ہوا ہے اور جو باتیں بھی ہوئی ہیں جس کی طرف آپ اشارہ کر رہے ہیں مجھے اس کا بہت افسوس ہے اور میں نے مجید قریشی صاحب سے بھی اس پہ معذرت کر لی تھی اور بڑے نائس آدمی ہیں اور انہوں نے کہا تھا کہ جب ہم تین پارٹیاں رول کرنی ہیں تو ہمیں اختلافات نہیں ہونے چاہیے, بڑی نائس بات انہوں نے کی. تو لہٰذا اگر کوئی غلط فہمی ہوئی ہے تو یہ وہ پارٹی اس وقت اس پارٹی کے جو فورمین صدر ہیں وہ راجہ افراد صاحب ہیں اور آپ ان سے سوال جواب کریں. میں تو صرف اتنا کہوں گا کہ میری صرف اب ہمدردی ہیں, باقی میرا
1: کوئی نہیں ہے. تو شاہ صاحب آتے ہیں اور آپ کو ظاہر ہے آپ کو مبارک بھی ہو اور آپ نے بڑا کام کیا اور آپ مبارکباد کے مستحق بنتے ہیں کہ سکندر صدیق کو جو ستارہ امتیاز ملا ہے تو اور آپ نے بڑی محنت کی اس کی پارٹی کے لیے, بڑی محنت کی, آپ نے بڑا نام بنایا ڈنمارک میں سکندر کا.
2: دیکھیں جی سچی بات یہ ہے کہ میں نے تو اس کی پارٹی کے لیے کام کیا تھا اور اس کے لیے کام کیا تھا اور اس کے اندر آپ کا میڈیا
1: آپ کے کام کرنے کی وجہ سے بہت سارے بینیفٹ بھی ملے ہیں نا
2: جی. وہ دیکھیں یہاں پہ پہلے بھی تین آدمیوں کو مل چکے ہوئے ہیں سارا تغمہ امتیاز, اب یہ چوتھا بندہ ہے اس کو ملا ہے, ہم اس کو مبارکباد دیتے ہیں. اصل میں بہت سارے لوگ یہاں پہ ایسے ہیں جن کو
1: وہ تو بعد میں بات ہو سکتی ہے لیکن جو ملا ہے وہ اچھا ہوا, اندہ سب کو مل سکتا ہے جنہوں نے کام کیا تو ملنا بھی چاہیے, اب راستہ کھل گیا ہے نا.
2: دیکھیں اگر میرے بس کی بات ہو تو میں جو سیدھا سیدھا بندے ہیں جن میں آپ بھی شامل ہیں
1: نا, آپ کا بھی حق صاحب بنتا ہے, آپ نے ساری زندگی ڈائنا سیاست کی, آپ کا بھی حق.
2: میں تو ڈائنا سیاست میں ہوں, میرا اپنی سیاست نہیں, میں تو دین اسلام اور اپنے ملک اور اپنے لوگوں کے لیے کام کرتا ہوں. تو مجھے ایسے تمغوں کی
1: شاہ صاحب آپ کا ون لائنر جواب چاہیں گے کہ یہ جمہوریت کا نام لے کر یہاں کی ڈنمارک کی جو سیاسی پارٹیاں ہیں جسے آپ اکثر جو ہے وہ بہت کچھ اچھے لقبات سے بھی نوازتے رہتے ہیں, شغلن بھی بات کرتے ہیں, تو یہ فارم 47-45 کی بھی کرتے ہیں, تو شاہ صاحب یہ جمہوریت کا نام لے کر اتنی زیادہ جمہوریت کو اتنا لمبا کیا جا رہا ہے.